0: रूपन्देहीको बाल सुधार गृहमा विभिन्न अपराध तथा कानूनी विवादमा परेका 111 किशोरलाई राखिएको छ। किशोरहरूको अत्यधिक चापका कारण आवासीय व्यवस्थापनमै समस्या भएको छ। संसदको कानून न्याय तथा मानवाधिकार समितिले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन अनुसार एउटै खाटमा 3 जनासम्म बालक सुत्नुपर्ने तथा पर्याप्त खाटको अभावका कतिपय बालक भूमिमै सुत्त बाध्य भएको पाइएको छ। सुधार गृहमा 3 तलाको एउटा मात्र भवन छ, जसको पहिलो तलामा कार्यालय र अन्य तलामा बालकका लागि 5 वटा ठूला र एउटा सानो गरी 6 वटा कोठा छन्। त्यसमध्ये एउटा प्रहरीले प्रयोग गर्दै आइरहेको छ। त्यस्तै बाल सुधार गृह भक्तपुरमा पनि 62 जना बाल बालिका छन्, जसमा 25 जना बालक र 37 जना बालिका छन्। भौतिक संरचनाका रूपमा गृहमा बाल बालिकाहरूका लागि 2 तले एउटा महिला ब्लक र बालकहरूका लागि 9 वटा कोठा सहितको अर्को 2 तले पुरूष ब्लक भवन सञ्चालनमा छन्। भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र कक्षा कोठाको सीमितताका कारण छात्र छात्रालाई एउटै समयमा पठन पाठन गराउन सकिएको छैन। त्यस्तै बाल सुधार गृह पोखरामा 108 जना बालक छन्। त्यहाँ 3 तलाको एउटा भवन छ, जसको पहिलो तलामा हल र माथिल्लो पहिलो तलामा 8 वटा कोठामा 2 तले खाटको व्यवस्था गरी बालकहरूको आवास व्यवस्थापन मिलाइएको छ। पछिल्ला केही वर्ष यता कानूनी विवाददेखि गम्भीर खाले फौजदारी अपराधमा किशोर किशोरीहरूको संलग्नता बढ़दै गइरहेको देखिएको छ, जसका कारण देशभरका बाल सुधार गृह भरिभराउ छन्। आजको मध्याह दैनिकमा खबर छ।
1: भारतीय बजारमा प्याजको मूल्य बढ़ेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको छ। काठमाडौँका खुद्रा पसलमा प्याजको मूल्य प्रति किलो 100 देखि 105 रूपियाँसम्म पुगेको छ, तर भन्सार विभागको तथ्याङ्कले चालू आर्थिक वर्षको साउनमा प्याजको आयात अघिल्लो वर्षको सोही महिनाभन्दा 21% भन्दा धेरैले बढ़ेको देखाउँछ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार 4 महिनामा सुकेको भारतीय प्याजको औसत थोक मूल्य 150% बढ़ेको छ। खुद्रा मूल्य 100 रूपियाँ नाघ्यो शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभामा हिजो भएको मतदानमा मुख्यमन्त्री थापाको विश्वासको पक्षमा कुल 57 मत परेको थियो। उहाँलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। यता नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कंग्रेस नेतृत्वको वर्तमान सरकारबाट एमाले बाहिरिने पक्का भएको हो। यसअघि अन्य प्रदेशमा एमाले नेकपा गठबन्धन अनुसार सरकार बनेसँगै गण्डकीमा पनि एमालेलाई सरकार छाड्न दबाव परेको थियो।
2: प्रदेश सरकारमा राजनैतिक समीकरण फेरबदल हुने क्रम तीव्र बनेको छ। गण्डकी प्रदेशमा नेकपा एमाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ भने लुम्बिनी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका 3 सांसदले मन्त्रीको शपथ लिएका छन्। यता बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
1: अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ 18 नाडा अटो शो 2026 हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालद्वारा आयोजित अटो शो उद्घाटन गर्दै उपराष्ट्रपति रामसाय प्रसाद यादवले अरबौंको इन्धन आयात रोक्न विद्युतीय सवारी साधनमा जोड़ दिँदै विद्युतीय सवारी प्रयोग नै इन्धन आयात न्यूनीकरणको सबैभन्दा दिगो विकल्प भएको बताउनु भएको छ।
2: देशभरिका सबै सरकारी कार्यालयले अबदेखि निजी क्षेत्रबाट सफ्टवेयर खरिद गर्न नपाउने भएका छन्। सरकारी कार्यालयमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा मन्त्री परिषदको कार्यालयले एउटा कार्यालय नै स्थापना गरिसकेको छ।
1: कपिलवस्तुका 8 स्थानीय तहले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीका अवसरमा आज सार्वजनिक विदा दिएका छन्। पैगम्बर हजरत मोहम्मदको जन्मदिनको स्मरणमा मनाइने मोहम्मद जयन्तीका अवसरमा जिल्लाका शिवराज कपिलवस्तु महाराजगंज र कृष्णनगर नगरपालिका र विजयनगर शुद्धोधन यशोधरा र मायादेवी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै विदाको घोषणा गरेका हुन्।
2: नेपालमा सर्पदंश जनस्वास्थ्यसँगै विपद व्यवस्थापनको चुनौतीका रूपमा देखिएको छ। पछिल्लो 10 वर्षमा सर्पदंशका कारण 1678 घटनामा 301 जनाले ज्यान गुमाएको तथ्याङ्कले यसको भयावह अवस्था देखिएको हो।
1: सूचना प्रविधि आईटी क्षेत्रका उद्यमीहरूले भ्याट फिर्ता प्रक्रियालाई सहजीकरण गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेसँग माग गरेका छन्। अर्थ मन्त्रालयमा हिजो करिब 3 घण्टा भएको छलफलमा उद्यमीहरूले वैदेशिक लगानीमा संचालित तथा आईटी सेवा निर्यात गर्ने कम्पनीले लामो समयदेखि भ्याट फिर्ता पाउन नसकेको भन्दै सहजीकरण गर्न आग्रह गरेको नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीका अध्यक्ष गौरव पाण्डेले जानकारी दिनुभएको छ।

0: एकमात्र डीटीएफ सेवा डिस्क हो
1: डिस हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। युक्रेनमा उत्तर एटलान्टिक सन्धि संगठन नेटो सदस्य राष्ट्रका सैनिक तैनात गर्न रूसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्। युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुगडे तैनात गर्नु हाम्रा लागि अस्वीकार्य रहेको अडान हामीले विभिन्न तहमा पटक पटक स्पष्ट पार्दै आएका छौं। उनले भनेका छन् कोएलिसन अफ द विलिङका नेताले युक्रेनको स्वतन्त्रताको 35 वार्षिक उत्सवका अवसरमा केभलाई भर्चुअल बैठक गरेका थिए। बेलायतका प्रधानमन्त्री एन्ड्री बरहम, फ्रान्सेली राष्ट्रपति मेनुएल मैक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकको अध्यक्षता गरेका थिए।
5: अब खेलकुदका खबर। मलेसियामा आयोजना हुने एएससी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि जित निकालेको छ। मलेसियाको सेलाङ्गो टर्फ मैदानमा मंगलबार भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटको जित निकालेको हो। यसैबीच नेपालले पिकलबल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ। पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहिबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ।
4: अब विचार विश्लेषणको पालो। आर्थिक अभियान दैनिकमा फेसनको गतिसँगै हेटौडा कपड़ा उद्योग अघि बढ़ला शीर्षकमा रामप्रसाद गौतमको विचार छापिएको छ। दुनियाँमा एक वर्षमा एकजनाका लागि 14 टी शर्ट बन्छन्। नेपालमा सायद एकजनाले एउटा

0: गर्नु राज्यको प्रमुख दायित्व हो। यस ऐतिहासिक जिम्मेवारीमा राज्य खरो उत्रोस।
1: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिज दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: ठुलो पूजा पुराण चारै तिर हिँड्नुपर्छ। भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल, यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स, विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 0215460066 मोबाइल 9840829972।

सबैवाला फूड प्रडक्टका उत्पादनहरू भुजिया दाल मोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीवाला फूड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: सेवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: युवा गायक लाखपा शेर्पा

0: शिष्य आज न क्या हो यार फोन फोन लाग्दैन डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: जस्तो भने हालेको भइसक्यो
2: न्यू मेम्बर आएको थियो न्यू मेम्बर लिन गएको होला नि त
1: ऊ आइहाल्यो नि

0: मतलब खतरनाक वजह
1: सुन्नुस् न
0: भन्नुस् न
1: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई
2: दाई

स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.5

0: 3 MHz.
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हालैका दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी
2: साथीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाऊ। साथीबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्सी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
0: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

0: हैट, एउटा सिंगै गीत सपनामा नाचिसके, अब त खोल्यौं हो, कबड्डी खेल्न जानुपर्नेछ।
1: यो लाठे त सपनामा पनि नाचि भ्याउँदो रहेछ, मायाले संसार थाम्दैन।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोला दाई, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: खेल सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवर

0: हाम्रा विशेषताहरू
1: आफ्नै प्रोडक्शन हाउस भएको
0: आफ्नै टेलिभिजन कार्यक्रम
1: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र
0: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
1: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146906726 हामी छौ तपाईँको सेवामा।

0: ओबेट
1: के त्यो चस्मा के छ जुन ममा छैन? आसमा खाली त्यसलाई मात्र साइड हान्छ
2: ब्रो चस्मा।
0: भोलि म पनि चस्मा हराउँछु।
1: ल ल
2: ए आसमा तिमीले तिमी हाम्रो साथमा।
3: लिसन बॉयज, जसले मलाई त्यो चस्मा मिलाउँछ नि त्यसको लागि एउटा स्पेसल सरप्राइज।
2: कस्तो सरप्राइज?
3: I'll let you know later. Let's go, girl.

0: 16601340 98015712236 16601
1: के भनिराको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइराको छस् के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601 3640 र एनसेल प्रयोगकर्ताले 98015712236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16601 3640 तथा 98015712236
5: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सबै पिउने बानी बसालौ आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98421 84444 98154353 पवित्र जल भएपछि म त ढुक्क छु तपाई नि
6: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा 10 मोरङ अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्गेलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर हिरालाल सहनी एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर मनोज गोलाखे मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीता मण्डल एमबीबीएस एमडी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर राकेश मण्डल एमबीबीएस एमडी वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट ब्लड प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर इक्वाल अहमद एमबीबीएस एमडी वरिष्ठ युरोसर्जन तथा मूत्र रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर वरुण देव एमबीबीएस एमडी वरिष्ठ सर्जन नाक कान घाँटी रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीरज खड्का एमबीबीएस एमडी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ प्रत्येक शनिबार वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डाक्टर सञ्जु घिमिरे प्रत्येक दिन वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुवेश कुमार शाह प्रत्येक दिन डाक्टर शिवराज शर्मा एमबीबीएस एमएस क्यान्सर सर्जन प्रत्येक शनिबार डाक्टर सरोज अधिकारी एमबीबीएस एमडी मनोचिकित्सा प्रत्येक महिनाको तेस्रो शुक्रबार डाक्टर अनिश अधिकारी एमबीबीएस 24 घण्टा डाक्टर शिशुपाल मण्डल एमबीबीएस 24 घण्टा डाक्टर विकी शाह एमबीबीएस 24 घण्टा डाक्टर अमोघ उपाध्याय एमबीबीएस 24 घण्टा डाक्टर चन्दन शाह रेडियोलोजिस्ट प्रत्येक हप्ताको मंगलबार बिहिबार र शनिबार दिउँसो 3:30 बजे डाक्टर प्रदीप पाण्डे सोनोलोजिस्ट प्रत्येक दिन बिहान 8 बजेदेखि 10 बजेसम्म डाक्टर सबिन लुइटेल, रेडियोलोजिस्ट, दैनिक दिउँसो 2 बजेदेखि 5 बजेसम्म। सम्पर्क अस्पताल डाइरेक्टर प्रमोद कोइराला, सुकुना सामुदायिक हस्पिटल प्राली, सुन्दर हरिचा 10 ग्राड चोक, मोरङ। मोबाइल नम्बर 98528247, फोन नम्बर 0215487686।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423562205

0: มาตั้งความมั่นใจไปเลยคุณแม่คุณอะไรหมดแล้วทำไปบริษัทก็ชิบยังชดจ่ายไปที่คอมพิวเตอร์คินดานดูเข็มต่อไปจะตายอย่างดูเสีย
1: เราเห็นไหมยังมาในงานคุณความมั่นใจคุณน้ำหมดแล้วทำไมวะ
0: คอมพิวเตอร์บิ๊กรีกอร์เนย์สิกาวเนย์อันนี้มาร์มัดกอร์เนย์เนปาลเคย์นัมเบอร์วันฮารูและซาตูร์เอเจคชั่นเซ็นเตอร์โอนี่เอาเอาซีพีเอ็นมาตั้งคอมพิวเตอร์ป่าวนุก้าสัตย์คอมพิวเตอร์สิกาวเนย์รู้แค่อีกโอตอมบิ๊กรีฮาเลมากอร์มาบิ๊กรีกอร์เมย์เบงก์เมย์เอาไปสกูลอาพีสดุนสุกิสังสัสตามาบิ๊กรีเอียไอระบบบ้านเอาเนี่ยสุบิดาพินชาร์จูซี่อังกฤษลังกูจ์กัจฉาคุปินบีบัสตาชอยคอมพิวเตอร์แล็ปท็อปปรินเตอร์โฟโต้คอปี้มิชชีนอินเตอร์คอมซิสเต็มอินเวอร์เตอร์โซลาร์ซิสเต็มเอาอินเวอร์เตอร์ก็แบตเตอรี่ฟันนี่พายช้าซีซีกล้องอะไรบอร์ฟอร์ดอินเทอร์เน็ตฟันนี่ปะจูดินชะเท่า
1: ทำมาเมื่อไงร้องเอง
0: ร้องเองเขาตาลโนเบต้ามาฮีเดอร์เพียร์ดูกะไปเอลันจูซี่เขาเอฟโฟนนัมเบอร์ศูนย์เอ็กซ์ 5547788อันท่านับเบต้าร์บิท 35541ครับโอ้ยครับกูดเบรีกูดเบรีกูด
2: स्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता सुकुना सामुदायिक अस्पताल प्राली सुन्दर हरेचा दश मोरन अब सुकुना सामुदायिक अस्पताल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्गेलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर हिरालाल सहनी एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर मनोज गोलाखे मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीता मण्डल एमबीबीएस एमडी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर राकेश मण्डल एमबीबीएस एमडी वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट ब्लड प्रेसर सुगर तथा थायराइड रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर इक्वाल अहमद एमबीबीएस एमडी वरिष्ठ यूरोसर्जन तथा मूत्र रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर वरुण देव एमबीबीएस एमडी वरिष्ठ सर्जन नाक कान घाटी रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीरज खड्का एमबीबीएस एमडी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ प्रत्येक शनिबार वरिष्ठ लैप्रोस्कोपिक सर्जन डाक्टर संजू घिमिरे प्रत्येक दिन वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुबेश कुमार शाह प्रत्येक दिन डाक्टर शिवराज शर्मा एमबीबीएस एमएस कैंसर सर्जन प्रत्येक शनिबार डाक्टर सरोज अधिकारी एमबीबीएस एमडी मनोचिकित्सा प्रत्येक महीना को तेस्रो शुक्रवार डाक्टर अनिश अधिकारी एमबीबीएस 24 घंटा डाक्टर शिशुपाल मंडल एमबीबीएस 24 घंटा डाक्टर विकी शाह एमबीबीएस 24 घंटा डाक्टर अमोघ उपाध्याय एमबीबीएस 24 घंटा डाक्टर चंदन शाह रेडियोलॉजिस्ट प्रत्येक हफ्ता को मंगलवार बिहीबार र शनिबार दिवसो 3:30 बजे डाक्टर प्रदीप पांडे सोनोलॉजिस्ट प्रत्येक दिन बिहान 8 बजेदेखि 10 बजेसम्म डाक्टर सबिन लुइटेल रेडियोलॉजिस्ट दैनिक दिवसो 2 बजेदेखि 5 बजेसम्म सम्पर्क अस्पताल डाइरेक्टर प्रमोद कोइराला सुकुना सामुदायिक अस्पताल प्राली सुन्दर हरिचा 10 ब्राड चोक मोरन मोबाइल नम्बर 98528427 फोन नम्बर 021548786
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
4: के भो बोला दाई के गुनगुनाई रहेको
3: हैन बुढीलाई डाक्टर कोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
2: फुड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ पाथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की

सुगन्धवाला मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।

0: महासञ्चार प्रस्तुत गर्दछ
1: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852-57-92, 9842-59-7549, 9842-23-562, 9842-25-25-05

0: मिठो अनि स्वादिलो रहने कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा ढुकै त पाइन्छ त नि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुन सुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। आमा तालो बेतालमा हिँडेर फेरि दुःख पाइएन नि झुसी। अब यो फोन नम्बर 01545787 98 42 35 541 भयो। गुड भेरी गुड भेरी गुड।

0: अपाङ्ग हुनेहरु कसैलाई पनि हुँदैन।
1: त्यसैले अपाङ्ग भएका व्यक्तिलाई सपाङ्गलाई जस्तै माया गर्न सिकौं।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने उसको गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527992 98422959750 98423552625
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएन नि झुसी अब यो फोन नम्बर 021-545-787 98-420-35-541 अब भयो अब गुड भेरी गुड भेरी गुड Music Nepal.

0: पञ्चायत सुने, बौद्धल र गणतन्त्र भोगे, तर देश र जनताको निस्वार्थ रूपले माया गर्ने न त कुनै नेता भेटे न त अरू कोही। त्यसैले भन्न मन लाग्यो, लुट नसके लुट कान्छा, लुट नसके लुट, अरू देशमा पाइँदैन, नेपालमै हो छुट।
1: एउटा छोरो छ, हाम्रो वास्ता गर्दैन,

0: पढेको भन्यो भने डिग्री पास गरे त पैसा पैसा कमाउनु छैन होइन यस्तो पाराले जिन्दगी चल्छ
1: गर्न त खोजिराख्यो नि अस्ति पनि काम गरेको दुई महिनाको सौली पैसा दिएन जस लुटेर भएन